कर मा गा मा दा नी दा मा गा मा दा नी सा नी दा मा कर सा गा मा दा नी दा मा गा रे सा नी दा मा गा रे सा नी दा मा गा रे सा मा गा रे सा मा गा रे सा मा गा मा गा मा गा रे सा मा गा मा सा गा मा सा मा गा मा गा नी नी दा मा गा रे सा मा गा रे सा नी दा मा गा मा दा नी सा नी दा नी दा नी दा नी